0: السلام علیکم، NHK ورلڈ جاپان کی اردو سروس سے خبروں کے ساتھ وسیمہ عابد اور خلیل شیرازی حاضر ہیں۔ پیش خدمت ہیں پاکستانی وقت کے مطابق 17 جون رات 9 بجے اور بھارتی وقت کے مطابق 9:30 بجے کی خبریں۔ ایک امریکی میڈیا ادارے نے ایک مسودے کے حوالے سے اطلاع دی ہے جو بقول اس کے اس مفاہمتی یادداشت کا مسودہ ہے جس پر امریکہ اور ایران نے جنگ کے خاتمے کے لیے دستخط کرنے ہیں۔ بلومبرگ نے منگل کو اس 14 نکاتی دستاویز کا متن جاری کیا۔ اس میں ایک شرط شامل ہے جس میں بظاہر اپنا ہرمز کے ذریعے جہازوں کی آمد و رفت کو 30 دنوں کے اندر جنگ سے پہلے کی سطح پر واپس لانے پر زور دیا گیا ہے۔ مسودے میں کہا گیا ہے کہ ایران اور امریکہ رواں جنگ میں اپنے اتحادیوں کے ہمراہ اس دستاویز پر دستخط کرنے کے بعد لبنان سمیت تمام محاذوں پر لڑائی کے فوری اور مستقل خاتمے کا اعلان کریں گے۔ اس میں کہا گیا ہے کہ ایران اور امریکہ مذاکرات کریں گے اور زیادہ سے زیادہ 60 دنوں کے اندر کسی حتمی معاہدے پر پہنچ جائیں گے۔ دستاویز میں کہا گیا ہے کہ دستخط کے فوراً بعد امریکہ اپنی بحری ناکہ بندی ختم کر دے گا اور ایران کے ساتھ ہر قسم کی مداخلت روک دے گا۔ اس میں کہا گیا ہے کہ 30 دنوں کے اندر ٹریفک کو مکمل گنجائش پر بحال کر دیا جائے گا۔ مسودے میں کہا گیا ہے کہ ایران فوری طور پر اس بات کو یقینی بنانے کے لیے اقدامات کرے گا کہ خلیج فارس اور خلیج عمان کے درمیان تجارتی بحری جہازوں کو آمد و رفت 30 دنوں کے اندر دوبارہ جنگ سے پہلے کی سطح پر واپس آ جائے۔ ایران کے جوہری پروگرام کے حوالے سے دستاویز میں کہا گیا ہے کہ ایران اس بات کا اعادہ کرتا ہے کہ وہ کبھی بھی جوہری ہتھیار نہیں بنائے گا۔ اس میں کہا گیا ہے کہ ایران اور امریکہ نے اس بات پر اتفاق کیا ہے کہ وہ افزودہ مواد کے مستقبل اور دیگر باہمی طور پر اتفاق کردہ جوہری امور سے متعلقہ معاملات ایک حتمی معاہدے میں نمٹائے جائیں گے۔ دستاویز میں کہا گیا ہے کہ امریکہ حتمی معاہدے کے حصے کے طور پر طے پانے والے شیڈول کے مطابق ایران پر سے ہر قسم کی پابندیاں ختم کرنے کا عزم کرتا ہے۔ اس میں یہ بھی کہا گیا ہے کہ امریکہ علاقائی شراکت داروں کے ساتھ مل کر ایران کی بحالی اور اقتصادی ترقی کے لیے ایک جامع منصوبہ بنائے گا۔ اب توجہ اس بات پر مرکوز ہے کہ کیا آئندہ جمعے کے روز ہونے والا یہ معاہدہ دستخط کے بعد نافذ العمل ہو پائے گا۔ گروپ آف 7 یعنی G7 کے رہنماؤں نے ایک بیان جاری کیا ہے جس میں انہوں نے ایران کی جانب سے جوہری ہتھیار رکھنے کو مسترد اور اپنا ہرمز میں آزادانہ جہازرانی کے حقوق کی حمایت کا اعادہ کیا ہے۔ یہ بیان بدھ کو فرانس کے شہر ایویان لیبان میں G7 سربراہی اجلاس کے موقع پر جاری کیا گیا۔ بیان میں ایران اور امریکہ کی مفاہمت کی یادداشت کا خیر مقدم کیا گیا ہے جس کا مقصد تنازع کا خاتمہ ہے۔ G7 رہنماؤں نے اس بات کا اعادہ کیا کہ ایران کبھی بھی جوہری ہتھیار حاصل نہیں کرے گا۔ G7 رہنماؤں نے اس بات کی بھی تصدیق کی کہ بلا روک ٹوک یا راہداری فیسوں کے بغیر اس آبی گزرگاہ کے استعمال کا حق بین الاقوامی تجارت کی بنیاد ہے۔ بیان میں اپنا ہرمز میں سمندری ٹریفک کو دوبارہ شروع کرنے کے لیے فرانس اور برطانیہ کی کوششوں کی پیروی میں ایک کثیر القومی لائحہ عمل کی ضرورت پر زور دیا گیا ہے۔ G7 ارکان نے اپنا ہرمز میں عالمی عدم استحکام کے خطرات کو کم کرنے کے لیے توانائی کی دستیابی کے ذرائع کو متنوع بنانے کا عمل تیز کرنے کا بھی عہد کیا ہے۔ G7 رہنماؤں نے کہا کہ وہ یوکرین کی غیر متزلزل حمایت میں متحد ہیں۔ انہوں نے انٹرسیپٹرز کی فراہمی اور طویل فاصلے تک مار کرنے کی صلاحیتوں کو بڑھانے پر اتفاق کیا۔ رہنماؤں کا کہنا تھا کہ موسم سرما میں توانائی کی قلت سے نمٹنے کے لیے وہ یوکرین کی مدد کریں گے اور اس کے ساتھ ساتھ روسی تیل اور گیس کے شعبوں سمیت اقتصادی پابندیوں کو مزید سخت کیا جائے گا۔
1: یہ خبریں NHK ورلڈ جاپان کی اردو سروس سے نشر کی جا رہی ہیں۔ اب مزید خبریں۔ اپنا ہرمز کی بندش کے دوران مئی میں مشرق وسطی سے جاپان کی خام تیل کی درآمدات میں تیزی سے کمی واقع ہوئی۔ وزارت خزانہ کا کہنا ہے کہ سال بہ سال کے اعتبار سے یہ مقدار 61.9% کم ہوئی۔ خطے سے آنے والی مائع قدرتی گیس میں 72.1% کی بڑی کمی آئی، جبکہ نفتا سمیت تیل کے زمرے میں شامل ترسیلات 90% گر گئیں۔ اس کمی کو پورا کرنے کے لیے جاپان نے دیگر ممالک اور خطوں سے تیل کی مصنوعات درآمد کیں۔ امریکہ سے خام تیل کی درآمدات میں 24% اضافہ ہوا، جبکہ نفتا سمیت تیل کے زمرے میں شامل ترسیلات 6.6 گنا بڑھ گئیں۔ आसियान खित्ते से इसी जुमरे की दरामदाद में 93.5% का बड़ा इजाफा हुआ। तेल की दरामद के ये आदादोशुमार मई में जापान के तजारती तवाजुन की वजारती रिपोर्ट में शामिल थे। मजमुई तौर पर मुल्क ने तकरीबन 380 बिलियन येन या 2.3 बिलियन डॉलर से जायद का तजारती खसारा जाहिर किया है। ये 4 महीनों में पहला खसारा है। दरामदी हजम में कमी आई, ताहम दुनिया भर में बढ़ती हुई कीमतों ने दरामदात की कदर को बढ़ा दिया। यूक्रेन के सदर वोलोदिमिर जेलेंस्की ने ऐलान किया है कि उनके मुल्क ने मास्को में एक ऑयल रिफाइनरी को निशाना बनाया है। यूक्रेन ने हाल ही में मुतअद्दिद हमले किए हैं जिनमें रूस की तेल तनसीबात को निशाना बनाया गया है। जेलेंस्की ने मंगल के रोज एक वीडियो फुटेज पोस्ट की जिसमें देखा जा सकता है कि एक ड्रोन ईंधन के टैंकों जैसे ढांचे पर मुश्तमिल इलाके से मुतसिल मकाम पर गिरता है, जिसके फौरन बाद वहां से आग के शोले और धुआं बुलंद हो रहा है। पोस्ट में जेलेंस्की ने दावा किया कि मास्को के इलाके ने यूक्रेन की तवील फासले की सलाहियतों की पूरी ताकत को महसूस किया है। इसके बाद उन्होंने जोर देकर कहा कि यह हमला रूसी हमलों और जंग की तवालत का जवाब था जिसे खत्म हो जाना चाहिए। मास्को के मेयर के मुताबिक मंगल के रोज एक ड्रोन ने मास्को की ऑयल रिफाइनरी के अहाते में एक ढांचे को नुकसान पहुंचाया और ये कि इसमें कोई जानी नुकसान नहीं हुआ। ये रिफाइनरी वस्ती मास्को के रेड स्क्वायर से तकरीबन 16 किलोमीटर जनूब मशरक में वाके है। रूस की तेल से मुतलका तनसीबात पर यूक्रेनी हमलों के हालिया सिलसिले को अमन मुजाकरात के तातुल के तनाजुर में रूस पर दबाव बढ़ाने की कोशिश समझा जा रहा है। जापान और बैरून मुल्क से 100 से ज्यादा शुरका ने मगरबी जापान में सालाना सर्टिफिकेशन टेस्ट में निंजा बनने के लिए दरखास्तें दी हैं। कोका शहर में एक रिसर्च ग्रुप कोका ल्यू निंजा सर्टिफिकेशन टेस्ट हर साल शिगा प्रीफेक्चर में मनाकित करता है। इतवार को 9 से 76 साल की उम्र के तकरीबन 130 अफराद ने ये टेस्ट दिया। कामयाब उम्मीदवारों को इब्तदाई, दरमियाने या आला दर्जे के लिए हैंड स्क्रोल सर्टिफिकेट दिए जाएंगे। ज्यादातर शुरका ने इजाफी पॉइंट्स हासिल करने की कोशिश में निंजा लिबास पहन रखा था। इब्तदाई दर्जे के लिए शरीक होने वालों ने निंजा की तारीख के हवाले से एक तहरीरी इम्तहान दिया। उन्होंने एक अमली इम्तहान भी दिया जिसमें उन्होंने तकरीबन 3 मीटर दूर से हदफ पर शुरिकन या निंजा स्टार फेंके।
0: और अब आखिर में आज की अहम खबरों पर एक नजर। एक अमरीकी मीडिया इदारे ने एक मुसवदे के हवाले से इत्तला दी है जो बकौल उसके उस मुफाहमती याददाश्त का मुसवदा है जिस पर अमरीका और ईरान ने जंग के खात्मे के लिए दस्तखत करने हैं। और ग्रुप ऑफ 7 यानी G7 के रहनुमाओं ने एक बयान जारी किया है जिसमें उन्होंने ईरान की जानिब से जौहरी हथियार रखने को मुस्तरद और आबनाए हुरमुज में आज़ादाना जहाजरानी के हकूक की हिमायत का अदा किया है। इसके साथ ही NHK वर्ल्ड जापान की उर्दू सर्विस से खबरें ख़त्म हुईं। मज़ीद खबरों, तबसरों, तज्जियों और दिलचस्प वीडियोस के लिए आइए हमारी वेबसाइट पर, पता है nhk.jp/urdu।